0: ल हजुरहरू नरिसकेको छ गणेश तल लगाइदिनुहोस् ल अनि पूजाको पानी खाएर आउनु होला सबै राखेपछि तल गइदिनु सबै पनि
1: पूजा सामान माथि लगाएर हुन्छ त
2: होइन पानी परे भने माथि नै उयो गर्ने हामी रोज दिन्छु
3: यो माथि छ
4: I'm going to go to the hospital.
3: Gracias.